السلام عليكم. السلام عليكم. نمستي ستياكار. هلو هلو هلو. A very beautiful, exciting plus entertaining morning سبھی سننے والے لسنرز کے لیے. تو لسنرز, میں ہوں آپ سبھی کی ہوسٹ دی ون اینڈ اونلی آر جے زینب فاطمہ, اور آپ سن رہے ہیں آپ کا اپنا پسندیدہ شو ڈیوا ڈائیلاگ, جو کہ آن ایئر ہوتا ہے صرف اور صرف ریڈیو فضا 97.1 FM اینڈ ڈیب پہ. جی تو لسنرز, جیسا کہ ہے آپ سبھی کو معلوم کہ ریڈیو فضا 97.1 FM اینڈ ڈیب ہی ہے وہ واحد پلیٹ فارم جہاں آپ کو ملتی ہیں جہاں آپ کو ملتی ہے انفارمیشن, ساتھ ہی ساتھ ہوتی ہے میری اور آپ کی کچھ کمیونیکیشن, اینڈ دین ہم ایڈ کرتے ہیں پروگرام میں انٹرٹینمنٹ کا فل ڈوز. یعنی کہ اب سے آنے والے اگلے دو گھنٹے آپ کے اور میرے رہیں گے ساتھ ساتھ, جس میں ہم کریں گے بہت سارے گپ شپ, روزمرہ کی نئی نئی باتیں, کچھ ایسی گفتگو بات چیت جو ہماری روزمرہ زندگی سے ریلیٹ کرتی ہے, ساتھ ہی ساتھ انٹرٹینمنٹ کی دنیا سے بھی جڑی ہوئی بہت ساری خبریں شامل کی جائیں گی, اور تمام تر گرلیز کے لیے روزانہ کی طرح آج بھی میں لے کر آئی ہوں بہت ساری نیو بیوٹی ٹپس پلس مزیدار سی ریسیپیز. سو ویل لسنرز, اگر ابھی تک آپ نے اس خوبصورت سے دن کا آغاز نہیں کیا تو آئیے مل کر کرتے ہیں اس خوبصورت سے دن کا آغاز, کیونکہ ہر آنے والی نئی صبح اسی انتظار میں ہوتی ہے کہ کب ہم اسے خوش دلی سے خوش آمدید کریں اور اس کے سنگ اپنی زندگی کو شروع کریں. سو اگر ابھی تک آپ ہیں سستی اور کاہلی میں مبتلا تو اس سستی کو کر دیجیے تھوڑی دیر کے لیے سائڈ پہ, کیونکہ اب سے لے کے ٹھیک دو گھنٹے جو آنے والے دو گھنٹے ہیں وہ بن جائیں گے آپ کی زندگی کے کافی زیادہ اچھے میننگ فل, اگر آپ غور سے دھیان سے توجہ سے ہمیں سنیں گے. ساتھ ہی ساتھ پوری کوشش تو یہی کی جائے گی کہ آپ کو ہم بالکل بھی بور نہ ہونے دیں, اوور شو میں وہ تمام تر چیزیں, وہ تمام تر ٹاپک شامل کریں جو کہ ہمارے لسنرز سننا چاہتے ہیں. سو اگر آپ کی بھی ہے کوئی فرمائش, یا آپ چاہتے ہیں کہ کسی اسپیسیفک ٹاپک پر, کسی خاص موضوع پر ہم ڈسکشن کریں, سو سمپلی اس کے لیے آپ ہمیں بتا سکتے ہیں کس طرح سے بتائیں گے. چلیے آئیے آپ کو اس کا بھی طریقہ بتاتی چلتی ہوں. طریقہ بہت سمپل سا ہے, بہت آسان ہے, کرنا آپ کو کچھ بھی نہیں ہے, سمپلی آپ کو ہمارا دیا گیا واٹس ایپ نمبر کر لینا ہے اپنے فون میں سیو. سو 01157100971 یہ ہے ہمارے اسٹوڈیو کا آفیشیل واٹس ایپ نمبر, یعنی کہ میرا اور آپ کا رابطے کا نمبر. یہ وہ نمبر ہے جس کے تھرو آپ ہم سے جڑ سکتے ہیں, ہم سے کانٹیکٹ کر سکتے ہیں, اور اپنے دل کی وہ سبھی باتیں ہم سے کہہ سکتے ہیں جو آپ کہنا چاہتے ہیں کسی سے. سو اگر آپ کو بھی ایسا لگتا ہے کہ آپ کی زندگی میں ہے کمی ایک ایسے دوست کی جو کہ آپ کا دکھ درد سنے اور آپ کو اچھی اچھی سی انٹرسٹنگ سی ایڈوائس دے, تو اس کے لیے میں ہوں نا, سو آپ مجھ سے وہ تمام تر باتیں شیئر کر سکتے ہیں جو آپ چاہتے ہیں کہ کوئی آپ سے سنے, کوئی آپ کو سمجھے. ویل اس کے ساتھ ساتھ آپ یہ بھی بتا سکتے ہیں کہ آپ کو ڈیوا ڈائیلاگ میں کیا سننا پسند ہے, کس طرح کے ٹاپکس, کس طرح کا میوزک, اور کس طرح کی بیوٹی ٹپس. سو ہر طرح کی معلومات ملے گی آپ کو کہاں, صرف اور صرف یہاں. لیکن انتظار اس چیز کا ہے کہ آپ ہمیں بتائیں کہ آپ کیا سننا چاہتے ہیں, کیونکہ ہماری ہمیشہ سے پوری کوشش یہی ہوتی ہے کہ ہم انہی تمام تر چیزوں کو لے کر چلیں جو کہ ہمارے لسنرز کو پسند ہیں. سو ویل لسنر, ساتھ ہی بتاتی چلتی ہوں کہ www.radiofaza.com.uk ہماری آفیشیل ویب سائٹ ہے, یعنی کہ یہ وہ ویب سائٹ ہے جس کے تھرو آپ ہمیں ٹیون کر سکتے ہیں. نہ صرف آپ ہمیں ٹیون کر سکتے ہیں بلکہ آپ بن سکتے ہیں ہماری اس فیملی کا حصہ. سو آپ کو اس ویب سائٹ سے نہ صرف تمام تر انفارمیشن مل جائے گی بلکہ آپ یہ بھی جان سکتے ہیں کہ ریڈیو فضا 97.1 FM پر اب کون سے نیو ایونٹس ہیں آنے والے, یا پھر آپ یہ بھی جان سکتے ہیں کہ آپ کا پسندیدہ آج کون سے دن کس شو میں ہے آنے والا. سو اس طرح سے اس کے اکارڈنگ آپ اپنا اسکیڈول بنا سکتے ہیں تاکہ آپ ہماری سریلی آوازوں کو بھی ساتھ ساتھ ٹیون کرتے رہیں اور آپ کے دیگر معمولات زندگی بھی چلتا رہے. سو ویل لسنرز, اس کے ساتھ ہی آپ ہماری اپلیکیشن کو بھی انسٹال کر سکتے ہیں, بہت سمپل سا طریقہ ہے, آپ کو کچھ بھی زیادہ نہیں کرنا, سمپلی آپ کو جانا ہے ایپل اسٹور یا پھر گوگل اسٹور, وہاں جا کے سرچ کرنا ہے آپ نے ریڈیو فضا 97.1 FM,
और विद इन अ फ्यू सेकेंड्स एक पर्पल कलर का स्क्रीन आइकन आप सभी की स्क्रीन पे हो जाएगा डिस्प्ले। जी हाँ, बिल्कुल ठीक समझे, यही है हमारी यानी कि रेडियो फजा 97.1 FM की एप्लीकेशन। सो जल्दी से इसे इंस्टॉल कर लीजिए ताकि आप हमारे संग इसी तरह से जुड़े रहें, बने रहें और आप हमें अपनी मौजूदगी का एहसास दिलाते रहें। सो वेल लिसनर्स, ये थे वो सभी तरीके जिनसे आप हमसे और हम आपसे जुड़ सकते हैं। सो मैंने बारी बारी एक एक करके आपसे सभी शेयर कर दिए। अब ये आप पे डिपेंड करता है कि आप कौन सा तरीका करते हैं अडॉप्ट और किस तरह से हमें अपनी मौजूदगी का एहसास दिलाते हैं। वेल लिसनर्स, अगर अभी तक आपने इस खूबसूरत दिन का आगाज कर लिया है तो वेल एंड गुड, लेकिन अगर अभी तक आपने इस दिन का आगाज नहीं किया तो आइए मिलकर करते हैं इस खूबसूरत से दिन का आगाज एक साथ। सो सबसे पहले कैसे हैं आप सब? उम्मीद करती हूँ कि आप सब ठीक ठाक होंगे, हैरियत से होंगे और अपनी जिंदगी में कहीं ना कहीं मगन होंगे। वेल, अगर अभी तक कहीं ना कहीं मगन नहीं है तो इनफैक्ट ऑनेस्टली फिर आप सुस्ती में मुबतला होंगे। सो सुस्ती और काहली को कर दीजिए साइड पे, क्योंकि एक अच्छा, खुशियों से भरा, एक्साइटिंग दिन आपका वेट कर रहा है। वेल लिसनर्स, मेरी आवाज़ को कीजिएगा थोड़ा सा इग्नोर, क्योंकि आज मेरा गला ख़राब हुआ हुआ है तो आप फील कर रहे होंगे कि आवाज़ हल्की सी भारी महसूस हो रही है। वो इस वजह से क्योंकि आजकल मौसम काफ़ी अप एंड डाउन चल रहा है। सो सडनली आपको एक हीट वेव सा फील होता है, फिर उसी के चंद लम्हों बाद आपको अच्छी ठंडी हवाएँ दिखने को मिलती हैं। सो इस वजह से जब इस तरह का अक्सर औकात मौसम होता है तो बॉडी का जो टेम्परेचर है वो भी अप एंड डाउन की वजह से थोड़ा सा बीमारी का शिकार हो जाता है। सो वेल, कुछ इसी तरह की सिचुएशन हुई है मेरे साथ, इसी वजह से आज मेरा गला थोड़ा सा डाउन है, लेकिन कोई बात नहीं, आपको थोड़ी सी भारी आवाज़ आज के लिए बर्दाश्त करनी पड़ेगी। वेल लिसनर्स, आइए इस खूबसूरत दिन का आगाज़ करते हैं। तो सबसे पहले आप मुझे बताइए कि आपने अपनी सुबह का आगाज़ कर लिया है, क्या आपने इस वक्त तक ब्रेकफास्ट कर लिया है? अगर नहीं किया तो सबसे पहले ब्रेकफास्ट कर लीजिए, क्योंकि मैं हमेशा से कहती हूँ कि एक अच्छे हेल्दी दिन का आगाज़ तभी हो सकता है जब आप अपने दिन का स्टार्टअप हेल्दी चीज़ों से लें, और हेल्दी चीज़ें इंसान की बॉडी के लिए बहुत ज़्यादा ज़रूरी होती हैं। और ये जो हमारी आजकल की जेंट्स या आवाम है जो ये समझती है कि ब्रेकफास्ट स्किप कर देने से वो लोग कूल दिखेंगे या फिर उनका दिन रहेगा बहुत अच्छा, सो मैं आप सभी को बताती चलती हूँ कि साइंटिफिकली प्रूवन है कि ब्रेकफास्ट इज़ द मोस्ट इम्पोर्टेंट मील ऑफ द डे। सो अगर आप ब्रेकफास्ट को कर देते हैं स्किप, सो आपको पूरा दिन रहेगा डल डल, बहुत जल्द बेजान, और आपके अंदर एक अलग सी सुस्ती छाई रहेगी। सो इस सुस्ती को हमने करना है कि किस तरह से एक हेल्दी, एक अच्छा सा हेल्दी ब्रेकफास्ट या फिर कोई सा भी मील लेके।